0: نظر میں نشین نغمے کے ساتھ فرمائش فلمی نغموں پر مبنی پروگرام تعمیر ارشاد ختم ہوتا ہے. یہ آکاشوانی ہے, آپ سن رہے ہیں اردو سروس کی نشریات. لیسا مینا پیش ہے پروگرام سرخیوں میں.
1: سرخیوں میں نمسکار, سرخیوں میں کارکرم کے آج کے انک میں آپ کا سواگت ہے. میں ہوں جیا بھارتی. آج کے کارکرم میں پردھان منتری نریندر مودی کے کرناٹک اور تیلنگانہ دورے تتھا وبھن وکاس پریوجناؤں پر چرچا کریں گے. پردھان منتری نریندر مودی آج کرناٹک اور تیلنگانہ کے دورے پر ہیں, جہاں انہوں نے حیدرآباد, وارنگل, سنگاریڈی اور بنگلورو میں لگ بھگ 9400 کروڑ روپے کی وبھن وکاس پریوجناؤں کا ادگاٹن, شلانیاس اور لوکارپن کیا. اس دوران پردھان منتری نے سڑک, ادیوگ, سواستھ اور ارجا کھیتر سے جڑی کئی اہم پریوجناؤں کو راشٹر کو سمرپت کیا تتھا بنگلورو میں آرٹ آف لیونگ کی 45ویں ورشگاٹھ سماروہ میں بھی حصہ لیا. پردھان منتری نریندر مودی نے اپنے دورے کی شروعات کرناٹک کی راجدھانی بنگلورو میں دا آرٹ آف لیونگ کی 45ویں ورشگاٹھ سماروہ میں شامل ہونے کے ساتھ کی. اس اوسر پر پردھان منتری نے دھیان, مانسک سواستھ, پرکرتی سنرکشن اور ساماجک سیوا سے جڑے وبھن راشٹری ابھیانوں کی شروعات کی. پردھان منتری نے سنستھا کے نونرمت دھیان مندر کا ادگاٹن کیا, جسے آنترک شانتی اور سمگر کلیان کے کیندر کے روپ میں وکست کیا گیا ہے. اس کارکرم کو سمبودھت کرتے ہوئے प्रधानमंत्री नरेंद्र मोदी ने कहा कि देश की कई उपलब्धियों के पीछे युवाओं की बड़ी भूमिका है. उन्होंने खुशी व्यक्त की कि आर्ट ऑफ लिविंग जैसी संस्थाएं युवाओं को आधुनिक दौर की चुनौतियों का सामना करने और उनके समाधान खोजने में मदद कर रही है.
2: साथियों, बहुत तेजी से बड़े बड़े परिवर्तन हो रहे हैं. हर दिन नए नए इनोवेशन पूरे की पूरी इकोनॉमी को बदल रहे हैं. भारत इस बदलाव में केवल भागीदारी नहीं कर रहा, वो कई क्षेत्रों में नेतृत्व भी कर रहा है. भारत को डिजिटल पेमेंट में ग्लोबल लीडर बनाया है. आज इंफ्रास्ट्रक्चर भी अभूतपूर्व गति से आगे बढ़ रहा है और फ्यूचरिस्टिक विजन के साथ आगे बढ़ रहा है. स्टार्टअप में भारत बहुत तेजी से دنیا کا تیسرا سب سے بڑا ایکو سسٹم بنا ہے. ہماری یوا آج اسپیس میں اپنی سیٹلائٹ بھیج رہے ہیں. دیش کی ایسی سبھی اپلبدھیوں کا سب سے بڑا کارن ہے ہمارے یوا ہے اور آرٹ آف لیونگ ہے.
1: द आर्ट ऑफ लिविंग के वर्षगांठ समारोह में भाग लेने से पहले प्रधानमंत्री मोदी ने एक अन्य कार्यक्रम में भी हिस्सा लिया, जहां उन्होंने आज के दिन यानी 10 मई के ऐतिहासिक महत्व की चर्चा की. प्रधानमंत्री नरेंद्र मोदी ने कहा कि इसी दिन वर्ष 1857 में स्वतंत्रता संग्राम की पहली चिंगारी भड़की थी, जो आगे चलकर एक बड़े आंदोलन में बदल गई और गुलामी की जंजीरों को तोड़ दिया. प्रधानमंत्री ने साहस और वीरता की इसी विरासत को देश की सबसे बड़ी ताकत बताया.
2: 10 मई की ऐतिहासिक तारीख है. 1857 में आज के ही दिन स्वतंत्रता संग्राम की पहली चिंगारी फूटी थी. समय के साथ ये चिंगारी एक बड़ी ज्वाला में बदल गई, जिसने गुलामी की बेड़ियों को जलाकर भस्म कर दिया. शौर्य और सामर्थ्य की ये विरासत, ये हमारी बहुत बड़ी ताकत है. इसी प्रेरणा से हमने 3 दिन पहले ऑपरेशन सिंदूर की पहली वर्षगांठ मनाई है. 11 तारीख को मैं गुजरात के सोमनाथ में रहूंगा. वहां सोमनाथ मंदिर के पुनर्निर्माण के 75 वर्षों का उत्सव मनाया जाएगा. आत्मनिर्भर भारत के लिए, विकसित भारत के लिए ऐसे ऐतिहासिक अवसर हमें नई ऊर्जा से भरते हैं.
1: साथ ही प्रधानमंत्री ने कहा कि वैश्विक चुनौतियों के बीच देश

0: بھارت نے سماجی تقریبات کے ذریعے عام کی درآمدات کو فروغ دینے کی کوششیں شروع کی ہیں۔ اس کے تحت شمال مشرقی سنگاپور کے نی سون پبلک ہاؤسنگ اسٹیٹ میں منعقدہ تھریڈس آف انڈین ٹریڈیشن کے دوران مختلف ریاستوں کے عام کو گانوں، رقص اور موسیقی کے پروگراموں کے لیے انعام کے طور پر پیش کیا گیا۔ سنگاپور میں بھارتی ہائی کمیشن کی جانب سے عام کی تشہیر کے لیے اس مہینے منعقد کی گئی یہ دوسری تقریب تھی۔ بنگلہ دیش کے ایک ہائی کورٹ نے ایک وکیل کے مبینہ قتل کیس میں سناتنی جاگرن جوت کے ترجمان چنموئے کرشنا داس برہمچاری کی ضمانت کی درخواست مسترد کر دی۔ عدالت نے ضمانت کی دیگر چار درخواستوں پر اپنے احکامات محفوظ رکھے ہیں۔ اس کیس کا تعلق 2024 میں چٹوگرام عدالت کے احاطے میں پرتشدد جھڑپوں کے دوران ایک وکیل سیف الاسلام کی ہلاکت سے ہے جب چنموئے پولیس حراست میں تھے۔ شوٹنگ میں بھارتی جوڑی نیرو ڈانڈا اور ویوان کپور نے ٹریپ مکس مقابلے میں کانسی کا تمغہ جیتا ہے۔ اسی کے ساتھ بھارت نے کل قزاقستان کے الماٹی میں آئی ایس ایس ایف ورلڈ کپ شارٹ گن میں اپنی مہم مثبت کارکردگی کے ساتھ ختم کی۔ نیرو اور ویوان کے لیے کسی اولمپک مقابلے میں یہ پہلا آئی ایس ایس ایف ورلڈ کپ پوڈیم فنش تھا اور گزشتہ سال اولمپک میں شامل کیے گئے مکس ٹیم ٹریپ کے بعد اب تک کا بھارت کا دوسرا تمغہ ہے۔ آخر میں خاص خبریں ایک بار پھر۔ وزیر اعظم نریندر مودی نے تلنگانہ میں کئی ترقیاتی پروجیکٹوں کا آغاز کیا جن کی لاگت تقریباً 9,400 کروڑ روپے ہے۔ مرکزی وزیر داخلہ امیت شاہ نے امکانی سیلاب اور شدید گرمی سے نمٹنے کی ملک کی تیاری سے متعلق جائزہ میٹنگ کا انعقاد کیا۔ بھارت اور ٹرینیڈاڈ اینڈ ٹوباگو نے سیاحت، حفظان صحت اور آیوروید شعبوں میں 8 معاہدوں پر دستخط کیے ہیں۔ پاکستان کے خیبر پختونخوا صوبے میں خودکش حملے میں حفاظتی عملے کے 15 افراد ہلاک ہو گئے۔ اور شوٹنگ میں بھارتی جوڑی نیرو ڈانڈا اور ویوان کپور نے ٹریپ مکس مقابلے میں کانسی کا تمغہ جیتا ہے۔ اسی کے ساتھ خبروں کا یہ بلٹن اب ختم ہوا۔
1: یہ آکاشوانی ہے، آپ سن رہے ہیں اردو سروس کی نشریات۔ سامعین، شب کا ایک بجا چاہتا ہے۔ اردو سروس کی آج کی تیسری مجلس کی نشریات اب اختتام پذیر ہوتی ہے۔ کل صبح 9:30 پر پہلی مجلس کی نشریات لے کر پھر حاضر خدمت ہوں گے۔ تب تک کے لیے دیجیے اجازت۔ خدا حافظ، شب بخیر، جے ہند۔
2: नमस्कार, आकाशवाणी समाचार के साथ मैं वैष्णवी। प्रधानमंत्री नरेंद्र मोदी ने तेलंगाना की राजधानी हैदराबाद में लगभग 9,400 करोड़ रुपए की लागत की कई ढांचागत और औद्योगिक परियोजनाओं का उद्घाटन और शिलान्यास किया। इन परियोजनाओं का उद्देश्य राज्य को विनिर्माण के केंद्र के रूप में स्थापित करना, यातायात संपर्क मजबूत करना, रोजगार सृजित करना, परिचालन तंत्र में सुधार और सुरक्षा को बढ़ावा देकर लोगों को बेहतर यात्रा सुविधा प्रदान करना है। प्रधानमंत्री मोदी ने इस अवसर पर जनसभा को संबोधित करते हुए कहा कि केंद्र सरकार के प्रयासों के कारण भारत पश्चिम एशिया संघर्ष से उत्पन्न ऊर्जा संकट का प्रभावी ढंग से प्रबंधन कर रहा है। उन्होंने कहा कि ईंधन का संयमित उपयोग आज के समय की जरूरत है।
3: जो एनर्जी प्रोडक्ट हम विदेशों से मंगाते हैं, हमें प्रयास करना है कि जितनी जरूरत है उतना ही उपयोग करें। इससे विदेशी मुद्रा की भी बचत होगी और युद्ध के संकट से होने वाले दुष्प्रभाव को भी कम किया जा सकेगा।
2: प्रधानमंत्री ने हाल के वर्षों में वैश्विक सौर ऊर्जा उत्पादकों की शीर्ष श्रेणी में भारत की उल्लेखनीय प्रगति का हवाला देते हुए कहा कि पेट्रोल में एथेनॉल के मिश्रण में अभूतपूर्व प्रगति हुई है।
3: बीते सालों में सोलर पावर के मामले में भारत दुनिया के टॉप देशों में पहुंच चुका है। पेट्रोल में इथेनॉल ब्लेंडिंग को लेकर अभूतपूर्व काम हुआ है। पहले हमने 100% एलपीजी कवरेज पर फोकस किया, अब हम पाइप से सस्ती गैस पर फोकस कर रहे हैं, सीएनजी आधारित व्यवस्था को प्रमोट कर रहे हैं। ऐसे तमाम प्रयासों के कारण भारत इस बहुत बड़े वैश्विक ऊर्जा संकट का सामना कर रहा है।
2: प्रधानमंत्री मोदी ने कहा है कि बीआरएस और कांग्रेस दोनों से निराश होकर तेलंगाना के लोग बदलाव की मांग कर रहे हैं। उन्होंने कहा कि केवल भाजपा की डबल इंजन सरकार ही जनता की आकांक्षाओं को पूरा करके विकास सुनिश्चित कर सकती है। प्रधानमंत्री ने कहा